تربتي بيتي هنيني تربتي بيتي شبابي.

नमस्कार, मेरा नाम वसुधा चौधरी, राष्ट्रीय जनता दल का प्रधान प्रस्ताव बोर्ड का मोहती जैन के मुद्दे पर राष्ट्रीय स्नातक किसी पर्वतीय जनमुखी उद्योगबाट ग्यास फिट अनुसार क्यासार प्रकाशी जन्ती स्कृत तथा लगायत सबै ठाउँका पट्टाहरूको औषधि उपचार गर्ने गर्छ। हात खुट्टा छुट्टा चिजले रोकेका सबैको औषधि उपचार गर्ने गर्छौँ र हामी औषधि उपचार गर्दै गर्दाखेरि सिफारिस लिएर आएकाले मैले पैसा नलिएर औषधि उपचार गरेको छु। अहिलेसम्म धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपचारहरू पनि सफल उपचार गरिसकेको छु र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूलाई हामीले

0: भाइ सक्नुभयो। आजको उपस्थितको सफल सुरु गराउनु त आज हामी पहिलो जानुपूर्वको नक्षत्रको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, काँटा फाट्ने वा पहिले फाटेको छ भने काँटा पराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण भएको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सचेतनमा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा थमेलो हुने, रुख र बिजुलीका पोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाए के भन्नु, बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर थाहा हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो,
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको रोग गरेर अनुभव गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो, ज्यान माथिको धन, ज्यान नभए ज्ञान

खबर

प्रतिनिधि मण्डलमा सहभागी हुनुहुन्छ। अनि वरिष्ठ सरकारी अधिकारीहरू पनि प्रधानमन्त्री शाहसँग भ्रमणमा हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमका बीच हिजो टेलिफोन संवाद गर्नुभएको छ। मलेसियाको रोजगारीका विषयमा कुराकानी भएको बताइएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणयुक्त बनाउने विषयमा उल्लेख छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्धी

विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढी पहिरो तथा गिग्रान ढाको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसुन सक्रिय हुने सम्भावना छ। यो मध्येमा केही स्थानमा मेघगर्जन तथा ड्याङ सहित भारी वर्षा तथा एक स्थानमा अति भारी वर्षा हुन सक्ने

दिने गरेका छन्। नेपाली काङ्ग्रेसको पालिका अधिवेशन भन्ने आज छ। काङ्ग्रेसको पन्ध्र महाधिवेशन अन्तर्गत आज भने पालिका अधिवेशनले पार्टीको तल्लो तहमा युवा नेतृत्वको उपस्थिति बढाउने भएको छ। 35 वर्ष मुनिका युवालाई महिला र खुला दुवै समूहबाट

समेटेर दुई महिने राष्ट्रिय जन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालय कोटेश्वर परिसरमा हिजो बसेको केन्द्रीय कार्यालय संयोजन समिति बैठकले 15 असोजदेखि 15 मार्चसम्मका लागि जन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश धारले जानकारी दिनुभयो।

0: पछि तर मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशु पक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा

যিনি আপত্তি সৃষ্টি না ভাষা এখন প্রতিক্রিয়া তার প্রতি

सामुदायिक रेडियो प्रसारक संघ भारत संचालित सीआईएन को बिहार।

ऐतिहासिक बाढी आइसकेपछि हाम्रो पुष्णपुर एउटा सञ्जाल तोडिएको छ। रसुवा नुवाकोट र धादिङको अहिलेको अवस्था हेर्दाखेरि हाम्रा जुन संयन्त्रले हामी काम गरिरहेको छ त्यो तोडिएको अवस्था छ र यस्ता पक्षहरूमा सधैँ हामीले कसरी काम गर्न सक्छौँ भन्ने बारेमा पनि आज छलफल होस् भन्ने किसिमले हामीले स्वास्थ्य पोषण अनि युद्धमा काम गर्ने

समन्वय नगरीकन सिधै गएर चाहिँ कंग्रेसले सिधै स्थानमा राख्ने एउटा चाहिँ वनवर्ड पोलिसी हुँदा हुँदै पनि एउटा जुन देखिएको छ सुरुवात चरणमा एक दुई हप्ता त्यसरी नै पूर्ण रूपमा चाहिँ रोकिएको छ अनि त्यसलाई चाहिँ रोक्न सफल भएको छ भएको स्थानीय सरकारको स्वास्थ्य कार्यक्रम मार्फत. अब अहिले चाहिँ पोषण फ्री भन्ने कार्यक्रममा भन्ने हो भने

0: धन्यवाद सर। जब बाढी पश्चात सिजो बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र यसका सदस्य संस्थाहरू नियमित रूपमा फिल्डमा खटिरहनु भएको छ र अवस्थामा हामीले हेर्दाखेरि बालबालिका महिला किशोर किशोरी खास गरी जोखिम अवस्थामा रहेका नसक्ने बालबालिकाको अवस्थालाई हामीले मध्यनजर गरेर पोषणका कुरा संरक्षणका कुरामा अलिक ध्यान दिएर काम गरिरहेछौँ। र अब खास गरी भन्नुभयो त पोषणका कुरामा पाँच वर्षभन्दा मुनिका बालबालिका गर्भवती सुत्केरी महिला र त्यसै गरी जोखिम अवस्थामा रहेका परिवारहरू र समग्र परिवारहरूमा नै पोषण अवस्थामा प्रभाव परेको हामीले पाएका छौँ। दैनिक रूपमा हुने खानपानको कुरा बिचोलिएको छ। जो परिवारहरू हुनुहुन्छ जो क्याम्पमा होल्डिङ सेन्टरमा बस्नुभएको छ, नियमित खाना पकाउने खाने खुसीको कुरा खाने दुध भयो खाने पानी शुद्ध खाने पानीका कुराहरू भए यी सबै कुराहरूमा बिचोलिएको अवस्थामा जो परिवार बालबालिकाहरू गर्भवती सुत्केरी महिलाहरू होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूलाई पसिनो खाने कुरा भन्न पनि अब खाद्यान्नको चाहिँ अभाव हामीले पाएनौँ र त्यसै गरी जङ्क फुडहरू पनि धेरै मात्रामा प्रयोग भएको हामीले पायौँ र पछि त्यसलाई कम गर्दै लगेको पनि अवस्था भयो। र अब अर्को कुरा चाहिँ त्यसरी जब विपद आइलाग्यो विपद आइलागेपछि कतिपय अवस्थामा कति दिनसम्म नखाइकन बस्ने बालबालिकाले नै खानु मन नलाग्ने यो मनोसामाजिक अवस्थाका कारणले पनि पोषणमा चाहिँ प्रभाव परेको हामीले पाएका छौँ। अब भय लाग्दैन भन्ने कुरा पनि कतिपय महिला बालबालिकाहरूले भन्नुभएको हाम्रा फिल्डमा हुनुभएको साथीहरूले हामीले पनि प्रत्यक्ष सुनेको देखेको छौँ। त्यो कुरा चाहिँ मनोसामाजिक अवस्था डर त्रास फेरि केही भइहाल्छ कि भन्ने कुराले पनि उहाँहरूलाई खान मन लाग्ने जसले पोषणमा चाहिँ प्रत्यक्ष प्रभाव पारेको हामीले पाएका छौँ। र विशेष गरी सुत्केरी र स्तनपान गराइरहनु भएको महिलाहरू उहाँहरूले आफूले पनि पोसिलो खाना नपाउने र जब आफू पोसिलो खाना पाउनुहुन्न आफ्ना बालबालिका छोराछोरीलाई पनि पर्याप्त मात्रामा स्तनपानको अभाव भएको कुरा पनि हामीले भेट्यौँ। र त्यो सँगसँगै डर त्रास संरक्षणको अभावका कारणले पनि पोषणमा प्रभाव पारेको हाम्रो समग्र बुझाइ छ। र स्थानीय सरकार केन्द्रीय सरकार र विभिन्न निकायहरू हाम्रो एजुकेसन क्लस्टर प्रोटेक्सन क्लस्टरहरूको समन्वयमा हामीले जो बालबालिका गर्भवती महिला सुत्केरी महिलाहरू किशोर किशोरीहरूलाई अभाव नहोस् कुनै पनि पोषणका कुरा गरेर समन्वय गरेर काम गरिरहेको अवस्था छ।
1: सबैजना नमस्ते, मेरो नाम चाहिँ सोहन भुजेल अनि हामी चाहिँ बाढीको कोसेल देवीघाट नगरको देवीघाटमा चाहिँ हामी 50 जना चाहिँ टिम चाहिँ त्यहाँ डिप्लोइङ गरेको थियो अनि मेरो त्यहाँको एक्सपिरियन्स अनि मैले त्यहाँ फिल्डमा भोगेको हेर्नु पर्दाखेरि चाहिँ बाढी गएपछि त्यहाँनिर जुन रिलिफ मेटेरियल्स उयोहरू भइरहेको छ त्यहाँनिर सबैभन्दा बढी आएको चाहिँ चौचौर बिस्कुटै थियो। लाइक हाम्रो हामी बस्ने ठाउँमा पनि त्यहाँ हामी सुत्ने ठाउँमा पनि पुरा चौचौर बिस्कुटको कार्टुन ल्याएर त्यस्तो गरिरहेको छ, जुन चाहिँ अलिकति त्यस्तो चाहिँ नहुनुपर्ने किनकि यस्तो भइरहेला चाहिँ बालबालिकाहरूले चाहिँ अलिकति हेल्दी खानाहरू दिनुपर्ने ठाउँमा चाहिँ जङ्क फुड चाहिँ एकदमै बढी मात्रामा आइरहेको थियो। अनि अर्को चाहिँ त्यहाँ वरिपरिको हेर्नु पर्दाखेरि वासरूम पनि राम्रो थिएन, त्यहाँनिर वासरूम पनि त्यस्तो थिएन, अनि बालबालिकाहरू चाहिँ त्यही ठाउँमै गएर त्यहाँनिर पिसाब गर्ने, त्यहाँनिर दिसा गर्ने चाहिँ गएर, जसले चाहिँ त्यहाँनिर अरू पनि हाम्रो अरू रोगहरू पनि फैलाउन सक्छ, त्यहाँनिर वासरूम पनि एकदमै कम थियो। अनि अरू चाहिँ हाम्रो जसले चाहिँ पानी परिरहेको छ, पानी पर्दाखेरि चाहिँ लाइक त्यहाँनिर एकदमै हिलो हुने, त्यहाँनिर हिँड्नै नसक्ने आफू पनि त्यहाँनिर कति देखिरहेको थियो। त्यहाँ पछि आएर आर्मीहरूले पनि औषधि फर्किनु भयो। अनि अर्को चाहिँ त्यहाँनिर रिलिफ मेटेरियल्सहरू ल्याउने मान्छेहरूले पनि त्यहाँबाट ल्याएको सामानहरूको फोहोरहरू चाहिँ सही ठाउँमा चाहिँ डिस्पोज नगरिदिने, जग्गा कतै फालिदिने, त्यसको कारणले चाहिँ जुन हाम्रो होल्डिङ सेन्टर थियो त्यहाँ चाहिँ एकदमै फोहोर चाहिँ एकदमै बढी भएको थियो। अनि हाम्रो सबभन्दा बढी चाहिँ त्यहाँनिर प्लास्टिकको बोतलहरू, किनकि त्यहाँ हाम्रो पिउने पानीहरू, अनि इभन त्यहाँ वासरुम जानको लागि पनि त्यहाँ बस्नु भएको मान्छेहरूले चाहिँ सबै मिनरल वाटरै युज गरिरहनु भएको थियो। त्यसको कारणले पनि त्यहाँनिर हाम्रो फोहोर चाहिँ एकदमै बढी भएर, अनि त्यहाँनिर वेस्ट म्यानेजमेन्ट चाहिँ प्रपरली नभएको कारणले चाहिँ बालबालिकाहरू त्यसलाई तौती फाल्ने, त्यो पछि खाना पनि मैले पर्न सक्थ्यो, बट हामीहरूले चाहिँ त्यहाँनिर हाम्रो टिमले फुल्ली हेरेर त्यहाँनिर फोहोरहरू उठाउने, फोहोरहरूलाई व्यवस्था गर्नुपर्ने। अनि अर्को चाहिँ हाम्रो बालबालिकाको कुरा गर्नुपर्दाखेरि त्यो वर्ल्ड ट्रमाटाइज, किनकि कतिपय बालबालिकाहरू चाहिँ खाना खान नमान्ने, उहाँहरूलाई चाहिँ हामीले नै आफैले गरेर खेलाएर खाना खुवाइदियो भने, अनि कतिपय बालबालिकाहरू एकरो भएर बसिरहने, उनीहरू घुर्ने हुन नखोज्ने, त्यस्तो चाहिँ एकदमै भएको थियो।
2: हुन्छ, अब अलिकति हिरोसिमाको नै समीक्षा गर्नुहुन्छ।
3: हुन्छ, धन्यवाद सर। जस्तो हामी विपद पछिको समयमा छौँ नि त है, त्यसले गर्दाखेरि चाहिँ हामी बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अति नै आवश्यक भइसकेको समय छ। अनि बालबालिकालाई चाहिँ विपदको बेलामा संरक्षणको अति नै आवश्यकता पनि परेको हुन्छ। बालबालिकाको बाल प्रभावने अधिकार, त्यसैको विकासको संरक्षणको र सहभागिताको अधिकार एकदमै सुनिश्चित गरिदिनु पर्ने हामी सबैको दायित्व पनि हो। र त्यही बिचमा चाहिँ बालबालिका भनेर त बालबालिका किशोर किशोरी अवस्थामा पनि पुग्ने अवस्थामा अहिले पनि धेरै किशोर किशोरीहरू त्यो क्षेत्रमा प्रभावित रहिरहनु भएको छ। र किशोर किशोर उनीहरूलाई त महिनावारीका कुरा पनि आउँछ। महिनावारीका लागि उचित आहार र पोषणको कुरा भएन भने भोलिको दिनमा जति आइडेन्टिफिकेसनले बाटो पछि आउने चुनौतीहरू चाहिँ त्यो हामीले त्यही ठाउँमा भएका र समग्र क्षेत्रमा भएका किशोर किशोरीमा देख्न सक्छौँ। शारीरिक, मानसिक र सामाजिक सम्पूर्ण विकासको क्रममा चाहिँ एउटा युवा उमेरमा हुनेहरूलाई चाहिँ

भनेर आज चाहिँ सुरुको चरण चाहिँ के गर्नु भन्ने नै अनुरोध थियो। किनभने त्यो रूपको कल्पना कसरी गरिएको अवस्था पनि होइन, त्यो त्यो अनुसारको तयारी हामीले विगतका चाहिँ विभिन्न परिस्थितिहरूबाट सिकेको ज्ञानले पनि पर्याप्त हुने अवस्था पनि थिएन। तथापि यो जुन जुन खालको ऱ्यापिड रेस्पोन्स गर्ने मेकानिजम पर्यो त्यसमा बिजुलीका समस्याहरूलाई छिर्दै काम गर्यो र त्यसलाई आत्मनिर्भर गर्न विभिन्न संस्थाहरूले पनि नेपाल सरकारको रेस्पेक्ट गर्ने प्रणालीलाई रेस्पेक्ट गर्ने सेवालाई अगाडि बढाउने प्रयासहरू गरे। त्यसको परिणामस्वरूप अहिले पनि चुनौतीका चाहन छन्, तर त्यो तथापि ती चाहनाहरूलाई सम्झाउँदै तत्काल उपलब्ध गर्नुपर्ने र दीर्घकालीन रूपमा गर्न सकिने खानाहरू छुट्याउनुको लागि चाहिँ एसेसमेन्टहरूदेखि लिएर त्यहाँ देखिएका समस्या चुनौतीहरूलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नु पनि एकदम पोलिटिक्सहरू भइरहेको देखिन्छ। त्यो विगत सिकाइहरू के प्रतिफल थियो होइन भने चाहिँ हामी विगतबाट नसिकेको हुन्थ्यौँ भने हामी यति बेला समाजको कोर्डिनेसन कसरी स्टाब्लिस गर्ने भन्ने नै केन्द्रित हुन सक्छौँ। तर विगतका हाम्रा विभिन्न अनुभवहरू गाउँको अनुभव भयो, कुराहरू बेला बेलामा गइरहेको ल्यान्डस्लाइडहरू खरिदिरहे, हामी जति अवस्थामा भएको देश भएको नाताले पनि हामीले केही सिलाइहरू चाहिँ विगतबाट लिएर वर्तमानको अवस्थामा चाहिँ एक्सनहरू चाहिँ कम्प्लिट नपराउन सकेको जस्तो छ। तथापि कतिपय यस्ता क्षेत्रहरू पनि रहे जहाँ सञ्चारको अभाव, जहाँ कुनै माध्यम पनि नभएको, मौसममा गाह्रो भएको अवस्थामा अरू मित्रहरूलाई हेलिकप्टर प्रयोग गरेर पनि त्यो ठाउँको सूचना सङ्कलन गर्ने कार्यहरूलाई यसमा चाहिँ यति बेलाको एउटा राम्रो पक्ष, सुन्दर पक्ष भनेको चाहिँ सबैले मनमारी मनहरू चाहिँ एकदमै राम्रैसँग भइरहेको देखिन्छ र त्यसलाई अझ बढी अब कहिलेको यो यो वर्तमान यो रेस्पोन्सलाई हेर्दा अथवा तत्काल प्रतिक्रियालाई हेर्दाखेरि चाहिँ हामीले राम्रोपट्टि दृष्टि गऱ्यौँ। एकता प्रणाली सम्मान त्यसलाई चाहिँ अगाडि बढाउने प्रयत्न गऱ्यौँ, तथापि स्टिल अझ बढी विकास गरेर अझ बढी त्यसलाई सिकाइ हुने रहेछ भन्ने कुरा चाहिँ हरेक पटक सिकिने नै रहेछ। अघिल्लो पटक सिक्यौँ भन्दै गर्दा फेरि पनि सिक्ने ठाउँहरू चाहिँ प्रशस्त हुने नै रहेछ। अहिलेको सिकाइले पनि जस्तो सुरक्षा इलेक्ट्रोनिक फर्मको सुरञ्जीले राज्य इलेक्ट्रोनिक फर्मको सुरुमा पुग्ने भनेपछि चर्चा नै हुँदोरहेछ। त्यसलाई गर्दा त्यो त्यो दिँदाखेरि त्यसले हामीले के सिकौँ विगतबाट भन्ने कुरालाई चाहिँ फेरि एक चरण खोजेर जाएको छ। यसलाई चाहिँ हामीले आगामी दिनमा कार्यक्रम गर्दै राख्नै पर्नेछ। अबको समस्या, अबको चुनौतीहरू चाहिँ ती त्यस्ता खालको अवस्थाबाट विशेष गरी अगाडिहीन भएका बालबालिकाहरू छन्। हिजोको दिनमा जुन उहाँहरूको घरमा संरचना थियो, खाद्य प्रणाली थियो, अनुशासन थियो, उहाँहरूलाई नयाँ रेखको सम्पूर्ण भाव थियो, ती अगा उहाँहरूका थुप्रा बालबालिकाहरू हुनुहुन्छ। उहाँहरूको पोषणको सुनिश्चितता, उहाँहरूको पढाइको सुनिश्चितता, उहाँहरूको संरक्षणको सुनिश्चितता नै अब हाम्रो हाम्रो केन्द्रमा छ। हामीले त्यसरी पोषण उहाँहरूलाई कसरी प्रदान गर्न सकिन्छ, सही सूचना कसरी दिन सकिन्छ भन्ने हो। पोषणलाई पाठमा एउटा एक्लो क्रमबाट अगाडि बढ्ने यहाँले सुन्ने सुरुवात गरेर पनि भन्नुभएको छ। पोषणसँगै जोडिन्छ वासको कुरा, अब त्यहाँ एक इच्छा हुन सक्ने त्यो जोखिमहरूलाई न्यूनीकरण अहिलेसम्म हेर्नुभयो भने एउटा त्यति धेरै स्थिति आएको छैन किनभने यो चाडको गएर काम गरेको प्रतिफल हो। होइन अहिलेसम्म थुप्रो डानियल केसेस केसेसहरू हुनुपर्ने थियो विगतका अनुभवले गर्दा, तर त्यो विगतको सिकाइबाट गरेको एक्सनको कारणले अहिले छैन। त्यसमा सबै क्षेत्र एकताबद्ध भएर गोलबद्ध भएर काम गरेको अवस्था देख्छु म। त्यहाँ जो पनि जानु भएको छ उहाँले इन्टिग्रेटेड रूपमा समन्वय गरेर जानु भएको छ। कतिपय चिजहरू चाहिँ जुन मनकारी मनहरूले लिएर जाँदाखेरि नचाहिने

एउटा क्रियाबाट कसरी उठ्ने र क्रियाहरू हेर्छौँ

0: Patria Negeri, kami berhormat sesuai Rahmatan Deputi Pasar Batu Reza, yang khususnya pengaira Deputi Gurukma, atau sesuai dengan bagaimana dari pusaran. Kita sampai berjalan, kita ingin kaya kerana kita ingin berjalan, apapun tak mereka tak mau keluar pun di dalam yang di dalam kita kau bukan saja manusia yang akan mereka pandai melakukan ini kita harus mengisi dalam apa yang ada di mulai kau kau mau lagi mulai ada istilah bahasa Malaysia itu pada awal bukan bahasa jadi mengaji apa dia lagi satu itu istilah bukan bahasa lagi pula lalu di dalam aja apa yang kita nak lagi sini.
1: Sosok tadi, kalau sangat terlihat अवर भन्नेहरूले काम हुन्छ भन्ने कुरा मलाई महसुस भइरहेको छ. र यो हाम्रो धार्मिक आस्था, दैनिकी जीवनशैली, मनोभावना होइन, मनोसामाजिक स्वास्थ्य, शारीरिक स्वास्थ्य सबै कुराहरूलाई लिएर हामीले धेरै ठुलो प्रोजेक्ट गर्नुपर्ने भए जस्तो चाहिँ मलाई अवश्य महसुस भइरहेको छ. र यो कुरालाई हामी मिडिया मार्फत जानकारी धेरै गराउन सक्छौँ कि हामी कुन तरिकाले हामी एकदम गभर्मेन्टसँग नजिक भएर चाहिँ हाम्रो सेवा दिन सक्छौँ. एकदमै सेवा दिने अवसर छ. र मैले त मलाई मेरो आफ्नो नियमित काम भन्दा पनि मलाई कहिले मनोसामाजिक परामर्शको रूपमा अथवा हरेक कसरी गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले आफूलाई त्यसरी नै अगाडि बढाइरहेको छु. र निरन्तरमा हामी त्यसरी नै सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेका छौँ. र होलिस्टिक रूपमा चाहिँ अबको प्रभावित प्रत्यक्ष रूपमा एउटा परोक्ष रूपमा प्रभावित अब हामी सबै हामीलाई नै एउटा अबको दीर्घकालीन समस्या अब पोस्ट ट्रमा चाहिँ अगाडि हिँड्दैछ. अब त्यसपछि बिरामी हुने पोषण पनि हो. अब अहिले त

भनेदेखि भोलि भारतीय गण्डकी प्रदेशका स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण बाढी पहिरो तथा व्यकरण पहाड़ आउनुका साथै शहरी र तराई क्षेत्रमा डुबानको जोखिम समेत रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेको छ। अर्थमन्त्री डाक्टर सोनम भावेले कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ। प्रधानमन्त्री नरेन्द्र शाह संयुक्त राष्ट्र संघको 21 औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्न लागेपछि उनको अनुपस्थितिमा भावेलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो। प्रधानमन्त्री शाह हिजो साँझ 7 बजे अमेरिकाको न्युयोर्कको प्रस्थान गर्ने कार्यक्रम रहेको छ। आफ्नो विदेश भ्रमणका क्रममा सरकारको दैनिक कार्य सम्पादनका लागि उनले अर्थमन्त्री भावेलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गराएका थिए। प्रधानमन्त्रीको सिफारिशका आधारमा राष्ट्रपति पौडेलले डाक्टर भावेलाई कार्यभार प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई यही असोज 8 बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा सहभागिता जनाएर उहाँ असोज 10 बजे सूर्य फर्कने तालिका रहेको जनाइएको छ।

Thank you.

Thank you.

महिलाहरूको सम्पन्नता गर्नु पनि सक्छ।

0: Secret not too much of that.
1: महिला र पुरुष बीच संपर्क भयो भने कीटको मध्ये

यसको बारेमा कहिले काहीँ ख्याल खेलमा त्यो सम्पर्क गर्दा पनि बच्चा रहिदिन सक्छ।

0: Hong Kong.
1: Yeah.

Bye.

Thank you.

0: कम्पनी जम गरे। यो कार्यक्रम प्रत्येक साताको बुधबार र शनिबार बिहान 7:30 बजे प्रसारण हुने गर्दछ। आज हामी अलिकति फरक विषयमा कुरा गर्ने लगाइएका छौँ। आज हामीसँग हुनुहुन्छ बाँसरी नगरपालिका पाँचमा अवस्थित अतिथि व्यवसाय सञ्चालन गरिराख्नु भएको छ। आज हामीसँग हुनुहुन्छ भाजप ओलीजु, उहाँलाई आज कार्यक्रममा विशेषमा व्यवसायको बारेमा कुराकानी गर्दैछौँ। म उहाँलाई ढिला नगरिकन कार्यक्रममा स्वागत गर्न चाहे आज कार्यक्रममा सुरुवातमा अब व्यवसाय
1: किसानको सभा है, किसान बेच्ने

एक दर्जन भन्दा बढी मान्छेलाई चाहिँ सुन्नु भइसकेका थिए। त्यो पछाडि अब

起，安排我们在我这个工作间里，我们在一起很多人，我们在一起就把这些人不让他们去工作，因为这个什么在这里。

किसानको चाहिँ भारतकै प्रमुख कार्यले गर्दाखेरि उहाँले मैले भन्नुभएको सन्देश भन्दा छ किनकि हाम्रो छिमेकी देश भारतमा चाहिँ किसानलाई चाहिने आवश्यक

Thank you.
Thank you.

Gracias.

0: तपाईँ व्यवसाय नै गर्छौ भने लाग्यो भने यहाँसँग अथवा त्यसो व्यवसाय गर्ने चाहिँ यहाँसँग केही आइडिया लिन होइन सुधार आउनुको पनि यहाँको चाहिँ के रहन्छ
1: स्थानीय तहले कतिपय व्यवसायहरूलाई चाहिँ प्रोत्साहन गरेको जस्तो लाग्छ यहाँलाई चाहिँ अहिलेसम्म लगभग स्थानीय तहमा भएको दुई कार्यक्रम यहाँ थियो यति यो रूपमा चाहिँ

Thank you.

0: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निम्न सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्विपमेन्ट थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसडी पाँच बाँसडी
1: सम्पर्क नम्बर 0484001192 र 4003010।

Thank you.

हाल विवाह कानुनी अपराध हो, यसलाई आजै हटाउनु

0: जस्तै आन्तरिक कुरामा अत्याधिक वर्षाका कारण धानकृषि पुसा पुराएर कम आमदानी हुन सक्छ नि।
1: त्यसैले तपाईँको यदि जति

Thank you.

అపక్షేత వస్తువు అక్కడ కొలకండి.

रेडियो

Thank you.

औषधी उपचार गर्दै पर्दाखेरि एकदमै गरिब छु भनेर

定住在

नेपाल प्रहरी 1001 मानव बेच विकल्प

0: व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पकेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु,

0: www.sanhitlesandies.biz.
1: किशोर जीवनमा लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भएको

0: दत्तद्वारा एक साथी कलेज हो नसा मुटु चाहिँ जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ दत्तद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कोसिला अस्पताल प्रणाली सातका पाँचवटी पाँच पाँचवटी
1: सम्पर्क नम्बर 0484001 र 4003010।

Thank you.

0: सिंह सावरकर रसाई भाइका उनीहरूका भोटले यदि सफल गर्दा पूर्ण उपचार केन्द्रमा जाने
1: विश्वास गर्न सही जानकारी पाइला लघु उपचार केन्द्र गर्नबाटै सफलता भनेका आधिकारिक वेबसाइट isnetbike.nepal.org/मा जाकर आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै व्यक्ति पूर्णा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्वदक्ष अनुसन्धान केन्द्र सम्मको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ सम्पर्क।

ಸಹಕರಿಸಲಾಗಿ ಪ್ರಾರ್ಥನಾ ಜೀವನ

0: गहरी खाना जंक फूड तथा डिब्बा का खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: यूट्यूब द्वारा सभी संदेश।

Thank you.

भू उपयोग

0: सूचना संग्रह अध्यापित गरिएको पूर्व प्रयोग नक्सा तथा सम्बन्धित कार्यविधि वडा कार्यालयमा पठाइने व्यवहार जानकारी गराइन्छ।
1: नगरपालिका ५ वडा कार्यालय।

Thank you.

ಸಮಾಧಾನ ಸಾಧ್ಯವಿಲ್ಲ ಎಂದು ಈಗ ನಮ್ಮಲ್ಲಿ ಸೌಂದರ್ಯವನ್ನು

Thank you.

Thank you.

हमने चाय की कमाई

Thank you.

अब जाकर से जो कंडक्ट डाउन किया गया वो अपन तो कंडक्ट तक

Dios me dio que me batiera.

Thank you.

0: किरणोत्सर्ग प्रस्तुत तथा तैयारी खाना जंक फूड तथा डिब्बा का खाना में सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु तथा शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो एफएमद्वारा जमिनको जारी सन्देश।
3: कुमार

ಚಿತ್ರ ಭಾವನ ಅನಿ ಇಮ್ರಾನು ಅವಾಂಗ್ ಬೇಕಾಗ.

सुरक्षित समाज नागरिक हमें मिले हो तो

0: सात सेना के विजेताओं एवं शहीद भारतीय नागरिक पुत्रा को कुमार नवगत से तीन दिन भारी प्रश्न का संभावना स्वतंत्र प्रधानमंत्री सरकार जी पूरा समाचार बिंदु से
1: दार्जिलिङ नगरपालिका आज डिसेम्बरमा एक दिनीय पर्यावरण कृषि पर्यावरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम अन्तर्गत बारीमा विषादी जीवनका बर्बादी प्राणघारी उत्पादन स्वस्थ जीवनका नामूलन सहित स्थानीय जनसेवा केन्द्र वर्धमान आयोजना 101 नेपालको सहयोगको दार्जिलिङ नगरपालिकाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको राजकृष्ण थारू जनसेवा केन्द्र महिला अधिकार तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत गठन गर्न महिला कृषि समूह कर्ती र अर्ग्यानिक खेतीमा अटेकपन्न समस्या और चुनौती परिचय देख आकर्षण कर्ती पर्यावरणीय तथा अर्ग्यानिक कृषि तथा प्रभाव प्रबन्धन गर्न उद्देश्यले कार्यक्रमका आयोजना कार्यक्रम चलेको छ। राजकृष्ण थारू जनसेवा केन्द्रको स्थानीय विकास कार्यक्रम अधिकारी जयराम थारूको अनुसार पर्यावरणीय कृषि प्रबन्धनका हो योजना व्यवस्थित रूपमा कसुका आगमलाई चिन्तै वैज्ञानिक खेतीहरूमा दिगो बनेर उपाय भने सहभागी हुन जानकारी गराउनुभयो। कार्यक्रमका सहजीकरण नेपाल कृषि सहकारी केन्द्रीय संघ कृषि प्राविधिक तथा प्रशिक्षण विक्रय स्थान उहाँ पर्यावरणीय कृषि प्रभावको असर हो महत्व समस्या समाधानका उपाय कृषि परिस्थिति आवश्यकता हो महत्वको र सम जैविक तथा प्राणिक मल हो जैविक विषारी बनिने तरिका उपयोगिता हो अर्ग्यानिक खेती करना तरिका बारे सैद्धान्तिक तथा प्रयोगत्मक रूपमा सहजीकरण गरेरसँग जैविक मल तथा जैविक विषारीको प्रयोगमा चाहिँ होइन फाइदाको बारेमा चाहिँ जानकारी गरेर राजकृष्ण थारू जनसेवा केन्द्र बर्तियाको कार्यक्रममा देखि जयराम थारूको अध्यक्षतामा हिजो कार्यक्रम सहकारी

मानव परिचालन प्रबंधक घटनामा कहिया मृत्यु

ప్రతి వైద్య

0: കളി ചെറുക പാർട്ടിമാസ്റ്റെ
1: Thank you.

0: महिला को टीम र पुरुष को शुक्रतन मध्य पर बुझा हुन्छ त्यो मैले कार्य खासेन मलाई
1: हामी फिजिकल बनायो भने यही गर्भवती मैले आज महिला र पुरुषले यो सम्पन्नता गर्भवती हुन सक्छ
2: कुनै प्रेग्नेन्सी बारे हामीले धेरै कुरा सुन्छौँ केही कुरा सही हुन्छन् केही कुरा अधुरा हुन्छन् अनि केही कुरालाई सुन्दै सुन्दै सबैले पत्याएको मिथ पनि हुन सक्छ त्यसैले सुरु गर्दै बुझौँ प्रेग्नेन्सी

0: सुने कुरा पहिलो पटक फ्रिक्वेन्सी हुँदैन रे, सुन्दा त धेरैले पत्य नै खालको कुरा छ, तर यो फ्याक्ट हो कि होइन?
1: कति पहिला लाग्छ कि लामो पहिलोचोटि यो सम्पर्क गरेको छ, एकचोटि सम्पर्क गर्दा केही नै हुँदैन होला जस्तो किशोर किशोरहरूमा भान हुन सक्छ। अधिकांशलाई लागेको हुन्छ यो बारम्बार यो सम्पर्क गरिरह्यो भने मात्रै बच्चा हुन्छ भने धेरैको बुझाइ हुन्छ, तर त्यो हुँदैन। हुन त यसमा धेरै फ्याक्टरहरूले प्रभाव पारेको हुन्छ, तै पनि यसको बारेमा कहिले काहीँ खेल खेलमा एकचोटि यो सम्पर्क गर्दा पनि बच्चा राखिदिन सक्छ।

पहले पता था ना बस मैं पनिश करने मेरे स्त्री को छोड़ धीरे धीरे

Thank you.

0: गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुसा पर्ने, थकान महसुस हुने र भो सर्ने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: मैले बुझेँ, म परम्परागत पिसादी नै प्रयोग गर्छु।

स्वस्थ दिसतो, जो स्वस्थ कमी

0: Sundays.
1: Thank you.

0: मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जस्तो प्राथमिकतामा नपर्दा दिल्ली नै समस्या पर्दछ। मानसिक स्वास्थ्यको अवस्थालाई व्यवस्था गर्नेमा कतिपय अवस्थामा त लुकाउने गर्दा व्यक्तिलाई आत्महत्याको चरणमा पुर्याउन सक्ला। दिल्लीमा उचित मनोविमर्श उपलब्ध भए समस्या गम्भीर नहुँदै निवारण गर्न सकिने हुनाले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने नीति अब कार्यान्वयनमा आउनुपर्दछ।
1: बढेर पहिरोको जोखिम भएका क्षेत्रमा सरकारले अब हरेक घण्टापूर्व सूचना दिनु भएको छ। यस्तै शुक्रबारदेखि आइतबारसम्म देशका धेरैजसो ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेकाले सम्भावित नुकसानी विपद बाध्य हुने क्षति कम गर्न पूर्व

महत्व वायु पूर्वानुमान महाशासन र निरन्तर समन्वय गरेर जतिको पानीको बहाव र सतह र जोखिमको अवस्था वास्तविक तथा समय पानी प्रहरी गरिनेछ। नदीको पानी खतराको तहमा

अनुसार असोज 9 बजेदेखि 11 बजेसम्म देशका धेरै स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो। यस्तै पदयात्राबाट हिमाली क्षेत्रको भरमर मौसममा सुधार नआएसम्म स्थगित गर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। मौसमविद देवी ठटालले आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको सीआईएसएन बताउनुभयो।

विषयवस्तुको अनुमानपछि वायु सेवा सञ्चालक संघ नेपालले वायु सेवा कम्पनीहरूलाई वायु सेवा कम्पनीहरूले सचेत गराएको छ। यस्तै नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि त्यसका विभिन्न

व्यक्तिको शरीरमा यात्रा नगर्न आग्रह गरेको छ। महासंघले असोज 8 गतेदेखि 12 गतेसम्म विद्युतको उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी चालक सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपील गरेको छ। कुनै पनि रूपमा सेवा सञ्चालन गर्नुअघि स्थानीय निकाय र स्वच्छ निकायसँग समन्वय गर्न महासंघले आफ्ना सदस्य संघ समिति कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको सुनका अध्यक्ष सरोज सिटोले सीआईएमसँग बताउनुभयो।

प्लिज घरपछि किनट्याग सञ्चालन र व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नयाँ नियम लागू गरेको छ। यात्रीको सहजता र सडक सुरक्षालाई मध्यनजर गर्दै विभागका महानिर्देशकद्वारा जारी पञ्चाबुटा गरीमा अग्रिम टिकट बुकिङदेखि सवारी साधनको प्राविधिक जाँच र चालकको कुरा निकायसम्मका विषय समेटिएका छन्। विभागको निर्णय अनुसार यातायात व्यवसायले तथा लामो दूरीका सवारी साधनमा अग्रिम टिकट बुकिङको व्यवस्थालाई निरन्तर प्रतिदिन टिकट बिक्रीमा यथाशक्ति अनलाइन प्रणाली लागू गर्नुपर्नेछ। परिचय पत्रमा तोकिएको पोसाक नभएका व्यक्ति वा अनधिकृत काउन्टरबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्ण रूपमा नियन्त्रण गरिनेछ।

0: व्यक्तिहरूको पहिचान र डीएनए प्रोफाइलिङका लागि चीनले यो सहयोग उपलब्ध गराएको हो। नेपालका लागि चिनियाँ राजदूत चाङमा ओ मिङले नासलाई त्यो सामग्री हस्तान्तर गर्नुभयो। नेपाल विज्ञान तथा प्राविधिक प्रतिष्ठान नासाका प्रवक्ता डाक्टर रामचन्द्र पौडेलका अनुसार अहिलेसम्म नासले चाँडै 807 नम्बर प्राप्त गरिसकेको सीआईएनलाई जानकारी दिनुभयो।
1: नेपाल सरकारले विज्ञान प्रयोगशालाबाट प्राप्त लगभग 807 नमुना प्राप्त भएको छ। अहिले हामीले विज्ञान प्रयोगशालाबाट जाँचका नमुनाहरू हासिल जानकारी पाएका छौँ। त्यसमा हामीले प्रोसेस लगभग 700 नै प्रोसेस गरिसकेका छौँ भने प्रोफाइल चाहिँ हामीले अलिअलि प्रोफाइल भएको एक विषय चेक भएको 600 नमुना छन् र त्यसमा हामीले लगभग

تمارين تمام تقاربني أيو قريبة تلاتك سي دير بحار دربا مارك بطرامو في تربحار ترسائي أيو قطة نالين كي بطرامي كاري كرمتاري حجب كارين بكتي خورو خريكا سنة أكتر كامستار تاريني بلخي أكلا نغري كيستغط نيلي تسك سمت نغري سرداري جلقا بكتي كنا مطرطا كرهي كتيو بچي تيمتك كي جلقا بكتي سمت كرهي كبائي كشا नेपाली कंग्रेसले पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पुरा हुन पर्ने विधानले पुरस्कारले बाध्य गरेको छ। कंग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार नेपाली कंग्रेसको विधान 2017 संशोधन सहितको धारा 4.1(1)मा पार्टी सदस्यताका लागि 18 वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्था अनुसार इलाममा क्षेत्र प्रतिनिधिमा निर्वाचित एकजनाको जिम्मेवारी स्थानगत ले किशोर उमेरलाई पार्टीको सदस्यमा प्रतिबन्ध लगाइएको सिआइएसएलले बताउनुभयो।

सँग प्रोजेक्ट भएको छ। जापानको टोकाई सिटी जोन जिम्नेसियममा आज दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपिङसँग 37

छ। केन्द्र सरकारले तिर पनि पुरस्कार जारी गर्ने फण्डले 30 करोड रुपियाँ पुगेको छ। काठमाडौँमा भइरहेको विश्व एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली चाइनिज ताइपेसँग पराजित भएको छ। आजलाई साझा खबरको समय सकियो। कार्की साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 8 बजे बिहान 6 बजेको साझा खबरमा फेरि भेट भयो।

दक्षिण पश्चिम साइड को पहिलो घरमा वस्त्र सरकारी तथा फलफुल पसल

ಕರೆಯಿದೆ.

Thank you.

0: Radio Kubala FM द्वारा सभी प्रचारी संदेश
1: वास्तविक नगरपालिका कृषि शाखाको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा टेन्डर ल्याउ र गाउँको उन्नत गीतको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।
0: आवेदन फारम दिने अन्य

किया नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारिता कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि

0: त्यो अभियोजकहरूले उनले एउटा कुख्यात कारावासीलाई सञ्चालन गरेका र त्यहाँ तपदस्थ राष्ट्रपतिका समर्थक भएको शंका गरिएका बन्दीहरूलाई यातना दिइएका र खाना एवं पानी समेत नदिए राख्ने गरिएको बताएका थिए। सहितले आफ्नो विरुद्धका आरोप अस्वीकार गरेका थिए। युक्रेनले रुसले आफ्नो देशका नागरिक यातायात पूर्वाधारलाई निशाना बनाउने क्रम बढाएको आरोप लगाएको छ। पछिल्लो चरणमा पेट्रोल भण्डारण केन्द्र, जल यातायात र रेल सेवा सम्बन्धी संरचनामा आक्रमण गरिएको उसको भनाइ छ। मस्कोले आफ्नो पछिल्लो हमलाले ड्रोन उत्पादन गर्ने केन्द्र र सैन्य सामग्री बोक्ने पानी जहाजहरूलाई निशाना बनाएको प्रतिक्रिया दिएको छ। ब्रिटेनका रक्षा मन्त्रीले चागोस द्वीप समूह मरिससलाई फिर्ता गर्ने सम्झौतालाई युकेले पुनरावलोकन गरिरहेको बताएका छन्। वेज स्ट्रेटिङले संयुक्त राज्य अमेरिकाले त्यसलाई समर्थन नगरेकाले उक्त सम्झौताको समीक्षा भइरहेको उल्लेख गरे। हिन्द महासागरमा रहेको चागोसमा अवस्थित सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा अमेरिका र ब्रिटेनको सैन्य शिविर छ। मंगलबार राष्ट्रपति ट्रम्पले चागोस फिर्ता गर्ने निर्णयलाई अत्यन्त खराब सम्झौता हुँदै आलोचना गरेका थिए र पाकिस्तानका सुरक्षा फौजले अफगान तालिबानहरूले सीमा नजिकै प्रहार गरेका 8 ड्रोन आफूहरूले खसालेको बताएका छन्। सुरक्षा स्रोतले आफूहरूले सार्वजनिक स्थानलाई निशाना बनाउने तालिबानको योजनालाई विफल बनाइदिएको बताएका हुन्। अफगान तालिबानले पाकिस्तानी भनाइको खण्डन गर्दै कुनै पनि ड्रोन हमला नगरेको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: नेपालका विभिन्न स्थानमा शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुने पूर्वानुमान सँगै सरकारले विपद प्रतिकार्यको तयारी तीव्र पारेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद प्रतिकार्य योजना अनुसार संघदेखि स्थानीय तहसम्मका संयन्त्रलाई सक्रिय बनाइएको जनाएको छ। मौसम विभागले भारी वर्षा गराउन सक्ने प्रणालीको मुख्य प्रभाव देशको मध्य र पश्चिमी क्षेत्रमा पर्ने अनुमान गरेको छ। यसको सामान्य प्रभाव देशभरिमा पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बढी असर पर्ने

हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री भिडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइन समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। इथियोपियाको परिषद टिग्रेमा स्थानीय बलहरूले एउटा विमानस्थल प्रहरीबाट नियन्त्रण गरिएका स्थानीय बासिन्दाले बीबीसीलाई बताएका छन्। यो वर्ष सरकार

0: विषय विभागहरूमा हरित रिपोर्ट नवीन भएपछ इथियोपियाको सरकारले उत्तरी क्षेत्र टिबीमा नियन्त्रण कायम गरेको दलले एक अर्कामाथि हमलाको शुरूआत गरेको आरोप लगाएका छन्।
1: यसका साथै बीबीसी जनसेवाको साझा पखालाई लिइ सकिन्छ। भोलि बेलुकी दौडी 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

下去了，然后也低头。

आफ्नो प्रसाद ल्याउन सक्छ। साथीको दबाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

0: यति गाडीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख पाकिने नसा च्याकिएर हात खुट्टामा चढ्ने ग्रामीणहरूका लागि फिजियोथेरापी र थाईको पेन्सन थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्या अस्पताल प्रणाली शाखा पाँचवटी पाँच पाँचवटी
0: सम्पर्क नम्बर 0484001092 र 400200210 कौशल्या अस्पताल बाँसरी खुला चौक नजिक।
2: मानव बेचित वृद्धको अभियान रोकथामै समाधान रोजगारी पढाइ वा तनाइको लोप देखाए मानिसलाई बेचबिखन र प्रसार प्रसार गर्ने घटनाहरू दिनदिनै बढ्दैछन्। तसर्थ यात्रा वा कामका लागि तपाईँ जाँदै हुनुहुन्छ भने विश्वसनीय र आधिकारिक जानकारीको मात्रै विश्वास गर्नुहोस्। आफ्ना खाता सुरक्षित राख्नुहोस् र कुनै शङ्का लागेमा तुरन्त नजिकैको सुरक्षा कर्मीलाई जानकारी दिनुहोस्। आपतकालीन अवस्थामा कहाँ कल गर्ने नेपाल प्रहरी 0300 वा 1113 मानव बेचबिखन वृद्धको ब्युरो 1177

去对吗？第六个晚上是什么晚上？相信国家的胜利。

Thank you.

0: विभिन्न आइटम का मौसमी बेमौसमी तरकारी तथा फल फ्रूट अमरूद तिमी जथा चाउल लगायत का तरकारी तथा फल फूल भएको फसललाई एक तथा सेवा गर्ने मौका अवश्य
1: दिनुहोला।
2: किसान चोकले ठिकको पहिलो घरमा खास गरी किसान चोकको
3: रेडियो 107.7 मेगाहर्ट्ज़।

व्यवस्था भविष्य निर्माण गर्ने समय हो। धातु पदार्थको एक पटकको प्रयोगले पनि गत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुला कुरा गरौँ।

Dio di grazia per Dio, di

ہمارے دلوں کو ہمارے دل کو اللہ پیدا کرنا ساتھ میں کہا